उनके साथ में मोहम्मद अम्मार। वजीर खजाना निर्मला सीतारमन चौथी भारत सिंगापुर वजारती गोलमेज कॉन्फ्रेंस में शिरकत के लिए सिंगापुर में वजारती वफद की क्यादत कर रही हैं। मरकजी वजीर अश्वनी वैष्णव ने कहा है कि पायदार इक्तसादी तरक्की को बरकरार रखने के लिए भारत हर साल तकरीबन 130 अरब अमरीकी डॉलर की सरमायाकारी कर रहा है। इन्फोर्समेंट डायरेक्टरेट ने काले धन को जायज बनाने के मामले में उत्तर प्रदेश और दिल्ली में समाजवादी पार्टी के रहनुमा आजम खान और जौहर यूनिवर्सिटी से वाबस्ता 10 जगहों पर छापे मारे हैं। मर्दों के क्रिकेट में भारत ने गाले में पहले टेस्ट मैच में श्रीलंका को 165 रन से हरा दिया है और हॉकी में नीदरलैंड्स में जारी FIH वर्ल्ड कप के पूल डी के मुकाबले में भारत की मर्दों की टीम का सामना रिवायती हरीफ पाकिस्तान से होगा। अब खबरें तफसील से। वजीर खजाना निर्मला सीतारमन एक वजारती वफद के साथ सिंगापुर के सरकारी दौरे पर रवाना हो गई हैं, जहां वो चौथी भारत सिंगापुर वजारती गोलमेज कॉन्फ्रेंस में शिरकत करेंगी। भारतीय वफद में वजीर खारजा डॉक्टर जयशंकर, तजारत और सनत के वजीर पीयूष गोयल, नीज इलेक्ट्रॉनिक्स और IT महकमे के मरकजी वजीर ममलकत जितिन प्रसाद भी शामिल हैं। वजीर खारजा डॉक्टर एस जयशंकर ने आज सिंगापुर पहुंचने के बाद अपने हम मनसब विवियन बालाकृष्णन से मुलाकात की। जनाब जयशंकर कल मुनाकिद होने वाली चौथी भारत सिंगापुर वजारती गोलमेज कॉन्फ्रेंस में शिरकत करने के लिए वहां पहुंचे हैं। एक सोशल मीडिया पोस्ट पर डॉक्टर जयशंकर ने बताया कि बाद में उन्होंने जनाब बालाकृष्णन के हमराह भारतीय हाई कमीशन के नए चांसरी कॉम्प्लेक्स का संग बुनियाद भी रखा। वजीर मौसूफ ने उम्मीद जाहिर की कि नया कॉम्प्लेक्स भारत और सिंगापुर के दरमियान जामे स्ट्रेटेजिक साझेदारी के नए दौर की अक्कासी करेगा और सिंगापुर में मुकीम भारतीय बिरादरी के लिए खिदमात को मजीद बेहतर बनाएगा। उन्होंने कहा कि दोनों रहनुमाओं ने भारत और सिंगापुर के दरमियान जामे स्ट्रेटेजिक शराकत दारी को मजीद मजबूत और उसत देने के तौर तरीकों पर तफसीली तबादला ख्याल किया। तिजारत और सनत के वजीर पीयूष गोयल आज भारत सिंगापुर वजारती गोलमेज ISMR फ्रेमवर्क के तहत आला सतह के राबते के सिलसिले में सिंगापुर के 3 रोजा दौरे पर रवाना हुए। तकरीबन 70 सीनियर कारोबारी रहनुमाओं पर मुश्तमिल भारतीय कारोबारी वफद भी उनके हमराह है, जिसका मकसद भारत और सिंगापुर के इक्तसादी और तजारती ताल्लुकात को मजीद मजबूत बनाना है। दौरे के दौरान जनाब गोयल कल चौथी भारत सिंगापुर वजारती गोलमेज कॉन्फ्रेंस में शिरकत करेंगे। ISMR भारत सिंगापुर जामे स्ट्रेटेजिक साझेदारी को आगे बढ़ाने के लिए आला सतह का वजारती प्लेटफॉर्म है। गोलमेज कॉन्फ्रेंस के साथ चौथी भारत सिंगापुर कारोबारी गोलमेज कॉन्फ्रेंस भी मुनाकिद होगी, जिसके बाद मुफाहमत नामों पर दस्तखत किए जाएंगे। जनाब गोयल के हमराह वजीर खजाना निर्मला सीतारमन, वजीर खारजा डॉक्टर जयशंकर और इलेक्ट्रॉनिक्स और इंफॉर्मेशन टेक्नोलॉजी के महकमे के वजीर अश्विनी वैष्णव भी गोलमेज कॉन्फ्रेंस में शिरकत करेंगे। वजीर तिजारत सिंगापुर के अपने हम मनसब और सिंगापुर के दिगर आला सतह के रहनुमाओं से भी मुलाकात करेंगे। जनाब गोयल सिंगापुर के वजीर आजम लॉरेंस वोंग से भी मिलेंगे। इसके अलावा वो आलमी मालियाती टेक्नोलॉजी नेटवर्क YPO ग्लोबल और मिल्केन इंस्टीट्यूट के सीनियर नुमाइंदों के साथ कई मीटिंग करेंगे। इत्तलात और नशियात के वजीर अश्वनी वैष्णव ने कहा है कि भारत की इक्तसादी तरक्की को अब आलमी सतह पर तस्लीम किया जा रहा है और मुल्क 6-8% की शरह तरक्की से आगे बढ़ रहा है। उन्होंने कहा कि यह तरक्की 4 अहम सुतूनों समाजी, डिजिटल और फिजिकल बुनियादी ढांचे में सरमायाकारी, सभी की शमूलियत वाली तरक्की और मैन्युफैक्चरिंग पर खसूसी तवज्जो पर मरकूज है। आज नई दिल्ली में उत्तर प्रदेश जापान सरमायाकारी समिट 2026 से खिताब करते हुए जनाब वैष्णव ने कहा कि सरमायाकारी मुल्क की तरक्की के सफर का एक अहम हिस्सा है। उन्होंने कहा कि भारत हर साल तकरीबन 130 अरब अमरीकी डॉलर की सरमायाकारी कर रहा है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। इन्फोर्समेंट डायरेक्टरेट ED ने रामपुर में मौलाना मोहम्मद अली जौहर ट्रस्ट और मोहम्मद अली जौहर यूनिवर्सिटी से मुतालिक काले धन को जायज बनाए जाने की छानबीन के सिलसिले में उत्तर प्रदेश के रामपुर और सहारनपुर और दिल्ली में 10 ठिकानों पर तलाशी ली है। ईडी ने कहा है कि तलाशी की कार्रवाई काले धन को जायज बनाए जाने की रोकथाम से मुतालिक 2002 के कानून के तहत अंजाम दी गई। उसने मजीद कहा कि ये छानबीन सरकारी कॉन्ट्रैक्ट फंड को प्राइवेट
کانٹریکٹرز کے ذریعے مبینہ طور پر دوسرے کاموں میں لگائے جانے سے متعلق ہے۔ لکھنؤ میں قائم مولانا محمد علی جوہر ٹرسٹ، جس کے اتر پردیش کے سابق کابینہ وزیر اعظم خان اپنے کنبے کے ارکان اور ساتھیوں کے ساتھ اصل ٹرسٹی ہیں، رامپور ضلع میں محمد علی جوہر یونیورسٹی اور ایک پبلک اسکول چلاتا ہے۔ ای ڈی نے کہا ہے کہ تلاشی کی ان کارروائیوں کا مقصد سرکاری فنڈ کو دوسرے کاموں میں لگائے جانے سے متعلق مالی ریکارڈز، دستاویزات اور ڈیجیٹل شواہد حاصل کرنا تھا۔ صدر جمہوریہ دروپدی مرمو نے آج راشٹرپتی بھون میں بھارت کے سابق صدر آجہانی ڈاکٹر شنکر دیال شرما کو ان کے یوم پیدائش پر گلہ عقیدت نظر کیے۔ ڈاکٹر شنکر دیال شرما بھارت کے نویں صدر تھے۔ صدر جمہوریہ دروپدی مرمو، نائب صدر سی پی رادھا کرشنن، وزیر اعظم نریندر مودی نے آج کولکاتہ میں آگ لگنے کے واقعے کے سبب ہونے والے جانی نقصان پر گہرے دکھ کا اظہار کیا ہے۔ ایک سوشل میڈیا پوسٹ پر صدر جمہوریہ، نائب صدر اور وزیر اعظم نے مہلوکین کے کموں سے تعزیت کا اظہار کیا ہے۔ انہوں نے زخمیوں کی جلد صحت یابی کی دعا بھی کی۔ نائب صدر سی پی رادھا کرشنن آج اتراکھنڈ کے دو دن کے دورے پر روانہ ہو رہے ہیں۔ وہ دہرادون کی اندرا گاندھی نیشنل فارسٹ اکیڈمی کے 2025-27 بیچ کے تربیت پانے والے افسروں سے خطاب کریں گے۔ اعلی انتخابی کمشنر گیانیش کمار نے آج نئی دلی کے نرواچن صدن میں بھارت میں آسٹریا کے سفیر ڈاکٹر روبرٹ زیزر سے ملاقات کی۔ ملاقات کے دوران طرفین نے جمہوریت اور چناؤ بندوبست سے متعلق بھارت کی بین الاقوامی کانفرنس میں پیش کیے گئے ویژن کے مطابق جمہوری تعاون کو مضبوط بنانے کے اپنے مشترکہ عزم کا اعادہ کیا۔ اس کے علاوہ انہوں نے چناؤ بندوبست اور چناوی عملے کی تربیت کے شعبے میں باہمی تعاون کو مزید وسعت دینے کے لیے مل کر کام کرنے پر بھی اتفاق کیا۔ سپریم کورٹ نے مستقبل میں پیپر لیک ہونے کے واقعات کی روک تھام کی خاطر محفوظ بنیادی ڈھانچے میں امتحان کے مخصوص مراکز، سائبر سیکیورٹی نظام، ادارہ جاتی مہارت اور امتحانات سے متعلق کام کاج کے لیے ایک مستقل نظام کے ساتھ نیشنل ٹیسٹنگ ایجنسی این ٹی اے کو ادارہ جاتی شکل دیے جانے کی ضرورت کا اعادہ کیا ہے۔ نیٹ یو جی 2026 پیپر لیک سے وابستہ درخواستوں کی سماعت کرتے ہوئے عدالت عالیہ نے تعلیم کی وزارت کے سیکرٹری کو ہدایت دی ہے کہ وہ اس بات کی تفصیل بیان کرتے ہوئے ایک حلف نامہ داخل کریں کہ رادھا کرشنن کمیٹی کی سفارشات کو نافذ کرنے کے لیے کیا اقدامات کیے جا رہے ہیں۔ مردوں کے کرکٹ میں بھارت نے گالے میں پہلے ٹیسٹ میچ میں سری لنکا کو 165 رن سے ہرا دیا ہے۔ آج کھیل کے پانچویں دن سری لنکا کی پوری ٹیم اپنی دوسری اننگز میں 206 رن بنا کر آؤٹ ہو گئی، جبکہ جیتنے کے لیے اسے 372 رن کا نشانہ ملا تھا۔ اس طرح بھارت نے دو ٹیسٹ میچوں کی سیریز میں 1-0 کی سبقت حاصل کر لی ہے۔ اس سے قبل بھارت نے اپنی دوسری اننگز میں 193 رن بنائے تھے۔ ہاکی میں بھارتی مردوں کی ٹیم آج نیدرلینڈز کے ایمسٹل وین میں ایف آئی ایچ ہاکی ورلڈ کپ کے پول ڈی کے اہم میچ میں اپنے روایتی حریف پاکستان کا سامنا کرے گی۔ یہ میچ بھارتی وقت مطابق 3:00 شروع ہوگا۔ پنجاب پولیس نے نئے بھرتی ہونے والے دفاعی اہلکاروں کی تصدیق کے عمل کو تیز کرنے کے لیے